0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888
10: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
11: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो

0: आफ्नो भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
1: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: free internet ko matalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
3: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: तीस वर्ष देखि इंटरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंक मनसंग जोड़िएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंक.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा.

नमस्कार मित्र यहाँलाई स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा। यस कार्यक्रममा म यहाँलाई जानकारी दिने गर्दछु सौन्दर्य स्वास्थ्य वा जीवन शैली सम्बन्धी केही कुराहरू वा यही टपिक सम्बन्धी केही टिप्स म यहाँहरूलाई दिने गर्दछु र आजको यो कार्यक्रममा पनि म यस्तै नै गर्नेछु। म हुँ यहाँकै होस्ट आरजे युक्त र यहाँहरू सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 MHz द रेडियो अफ न्यू जेनेरेशन। तपाईँले हामीलाई संसारको कुनै पनि कुनाबाट सुन्न सक्नुहुन्छ। हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रोबाट पनि। साथीहरू आजको यो कार्यक्रममा म यहाँहरूलाई बहुगुणकारी सिस्नुको बारेमा केही जानकारी दिनेछु र यसको केही फाइदाहरू पनि भन्नेछु। मित्र हाम्रा बारीका कान्ला भिरपाखा एवं बाजो खेतीबारी लगायत क्षेत्रमा सिस्नु पाइन्छ। सिस्नुको नाम सुन्ना साथ हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौ। सिस्नुसँग परिचित भएकोले त अझै यसलाई पोल्ने घाँसका रूपमा चिन्छन्। यसको महत्व धेरैलाई थाहा नभएको पनि हुन सक्छ। यो बहुगुणकारी हो, यसलाई सागका रूपमा प्रयोग गर्न सकिन्छ। पहिले गरिबले मात्र प्रयोग गर्ने सागका रूपमा सिस्नुलाई हेरिन्थ्यो। पछिल्लो समय यसको साग खानेहरू बढेका छन्। त्यसैले त सहरका ठूला ठूला डिपार्टमेन्ट स्टोर, तारे होटल, रेस्टुरेन्टहरूमा महँगो खानाको परिकार मध्ये पर्न थालेको छ। साथीहरू सिस्नुको बारेमा म अरू पनि जानकारी यहाँहरूलाई कार्यक्रममा अगाडि दिन्छु नै। अहिलेको लागि यहाँहरूलाई म एउटा रमाइलो गीत राख्न चाहन्छु। हाम्रो आजको लागि पहिलो गीतको बोल रहेको छ सोल्टिनी भनी बोलाको। यस गीतको सिङ्गर लिरिसिस्ट म्युजिसियन सबै हुनुहुन्छ विधान श्रेष्ठ।

मित्र हामीले भर्खर एउटा रमाइलो गीत सुनिहाल्यो, सोल्टिनी भनी बोलाको बाई विधान श्रेष्ठ। अब चाहिँ साथीहरू सिस्नुको बारेमा म यहाँहरूलाई केही अरू जानकारी दिनेछु। खेती र स्याहार गर्न नपर्ने भएकोले सिस्नुको व्यावसायिक रूपमा बजार प्रवर्धन गर्न सके धेरै आमदानी गर्न सकिन्छ। खास गरी विदेशमा यसको माग बढी भएकाले सिस्नुको धुलो बनाई त्यसको निर्यात गर्न सकिन्छ। सिस्नुको धुलोलाई दाल, ढिँडो, सुप बनाएर खान सकिन्छ। हरियो सिस्नुको मुन्टा तरकारीका रूपमा प्रयोग गर्न सकिन्छ। सिस्नुमा भिटामिन ए र अत्यधिक मात्रामा भिटामिन सी पाइन्छ। यो आइरन, फर्मिक एसिडको राम्रो स्रोत हो। सिस्नुमा गुणस्तरीय औषधीय गुण छ। अलराइट साथीहरू, सिस्नुको बारेमा यति जानकारी पछि फेरि पनि म यहाँको लागि अर्को एउटा गीत नै राख्न चाहन्छु। अब चाहिँ हामी सुन्नेछौ गीत सतरङ्गी रे। यो गीत चाहिँ मुभी दिल सेबाट रहेको छ। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ सोनु निगम र कविता कृष्णमूर्ति। म्युजिक यस गीतमा रहेको छ एआर रहमानको।

हजुर, हामीहरूले गीत सुन्यौँ सतरङ्गी रे फ्रम द मुभी दिल से। आजको यो कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा म यहाँलाई सुनाउँदैछु सिस्नुको बारेमा केही जानकारी। ओके, सो यही क्रमलाई म अगाडि बढ्दै यहाँहरूलाई सिस्नुको बारेमा अरू पनि थोरै केही जानकारी दिन चाहन्छु। सिस्नु पोसिलो हुनुका साथै यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने भएकोले पनि यसको माग बढेको हो। सिस्नुलाई झोल बनाएर खानासँग प्रयोग गर्न सकिन्छ, उमालेर खान पनि सकिन्छ। सिस्नुको 10 ग्राम धुलोलाई 200 मिलिलिटर तातो पानीमा भिजाए रातभरि छोडिने र बिहान खाली पेटमा खानुपर्छ। भित्री अङ्गको सफाईका लागि सिस्नुको प्रयोग गर्न सकिन्छ। सातामा एक पटक सिस्नु खानुपर्छ। यसले पेटमा रहेको सबै विकार दिशाको माध्यमबाट बाहिर जान्छ र दिशाको थैलो सफा हुन्छ। यसले रोगहरूसँग लड्ने क्षमता पनि बढ्छ। अल राइट साथीहरू, मैले यति सिस्नुको बारेमा यहाँलाई जानकारी दिइसके। अब भने पालो भएको छ फेरि पनि गीत नै सुन्ने। अब भने हामीहरू सुन्नेछौ गीत ऋतुहरूमा तिमी। यो गीत चाहिँ स्वर्गीय अरुण थापाको रहेको छ। अब चाहिँ हामी यसको नै रिमेक सुन्नेछौ। यसको रिमेक बाई बुटन श्रेष्ठको रहेको छ। सिङ्गर पनि उहाँ नै हुनुहुन्छ। म्युजिक यस गीतमा रहेको छ राम थापाको, लिरिक्स राजेन्द्र रिजालको रहेको छ। साथीहरू, यो गीत अब म यहाँहरूको लागि राख्दैछु र यो गीत पछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेक पछि म यहाँहरूलाई भन्नेछु सिस्नुबाट हुने केही फाइदा र उपयोग। सुन्नको लागि स्टेशन किप्स एफएमलाई ट्युन गरिराख्नुहोला। अहिलेको लागि भने सुनौ गीत ऋतुहरूमा तिमी।

0: This is Tips 98.3 FM, your companion.
1: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
1: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर
4: एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

हजुर साथीहरू, ब्रेक पछि फेरि पनि म युक्ता यहाँहरूलाई स्वागत गर्दैछु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा। यहाँहरू सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन दैट किप्स यू कूल, किप्स यू अलाइव एन्ड किप्स यू इन्टरटेन्ड। तपाईले हामीलाई सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट, हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रबाट पनि। र आजको यस कार्यक्रममा म यहाँलाई भन्दैछु बहुगुणकारी सिस्नुका केही फाइदाहरू। अब चाहिँ म यहाँलाई सिस्नुको फाइदा भन्नेछु। साथीहरू, सिस्नुको नियमित प्रयोगले मृगौलामा हुने समस्याबाट बच्न सकिन्छ। त्यस्तै पिसाब पोल्ने, दम, बात, रक्त अल्पता आदि रोगमा पनि यसले फाइदा गर्छ। यसले रगतमा हेमोग्लोबिनको मात्रा पनि बढाउँछ। अल राइट, यो एउटा सिस्नुको फाइदा पछि फेरि पनि सुनौ है त अर्को एउटा मिठो गीत। अब चाहिँ म यहाँलाई लकी अलीको आवाजमा एउटा गीत राख्दैछु। गीतको बोल रहेको छ नै रख्ता दिलमे।

हजुर साथीहरू, हामीले सुन्यौं लकी अलीको आवाजमा गीत नै रख्दा दिल मे। अब यो गीत पछि फेरि पनि म यहाँलाई भन्न जाँदैछु सिस्नुको अर्को एउटा फाइदा, महिनावारी अनियमित हुने, ग्यास्ट्रिक, स्त्रीरोग, खान नरुच्ने, मधुमेह, उच्च रक्तचाप, जन्डिस, प्यारालाइसिस, पत्थरी, अल्सर, कब्जियत, पायल्स, जुका, युरिक एसिड, रक्त अल्पता, नपुंसकता, बाजुपन भएका बिरामीका लागि पनि सिस्नु उपयोगी मानिन्छ। ओके, सो यो अर्को सिस्नुको फाइदा पछि म यहाँको लागि फेरि पनि एउटा रमाइलो गीत नै राख्न चाहन्छु। अब भने हामी सुन्नेछौ गीत तुङनाको धुनमा। यस गीतको सिङ्गर हुनुहुन्छ इन्द्रजित मिजार, लिरिक्स रहेको छ कुसुम गजमेर र तुलसी खिमिरेको, म्युजिक रहेको छ रञ्जित गजमेरको। यो गीत चाहिँ मुभी रहरबाट रहेको छ।

लगायत साथीहरू हामीले भर्खरै एउटा रमाइलो गीत सुन्यौं तुङनाको धुनमा। अब चाहिँ म सिस्नुको अर्को एउटा फाइदा भन्न जाँदैछु। भाचेका एवं मर्केका हाडलाई जोड्ने, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरीरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउनमा पनि सिस्नुको सहयोग हुन सक्छ। ढाड, कुडा र जोड्ने दुख्ने जस्ता रोगमा यसको पाउडर उपयोगी हुन्छ। अलराइट, यो सिस्नुको अर्को फाइदा पछि फेरि पनि अब पालो भएको छ अर्को एउटा गीत नै सुन्ने। अब चाहिँ फेरि पनि लकी अलीको नै आवाजमा रहेको छ गीत जाने क्या ढुन्डता है ये मेरा दिल। यो गीत अब म यहाँको लागि राख्न चाहँदैछु र यो गीत पछि पालो हुनेछ अर्को एउटा छोटो ब्रेकको। ब्रेक पछि म फेरि पनि आउनेछु सिस्नुको अरू पनि फाइदाहरू यहाँहरूलाई भन्नेछु। सुन्दै रहनुहोला किप्स एफएमलाई।

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: Engineer Shab, घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
3: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
2: किन ए एसी लाइट ब्रिक नै
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तै रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-95-34-44
4: Babu, pani ko bil tiri de lo.
5: La, tiri de.
6: Babu, batti ko bil tiri de aaja.
5: La, la, tiri de.
4: Dada, internet ko pani last dino hai aaja.
5: La, tyo pani tiri de.
4: Tara, sabbe kura eti chite kasari tiris.
5: Kinaki masanga, hamro patra cha.
6: Hamro patra ta masanga pani cha. Tara payment kasari?
5: Josanga hamro patra cha. Usle ekkai chinma hamro payment account banauna milcha. Ekkai chinma paisa load garna milcha. Ani sabbe bill haru ekkai chinma tirna milcha. छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै हाम्रो पे
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
9: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
14: Every Monday 5 p.m. and Friday 8 p.m.
15: Raja Motiwa Motina Ewa Ni Pushi Changutu Kenu.
16: नेपाल भाषाया न्याय पुसेचौ मेता
17: सुथेया 6:30 to 7 तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
18: तपाई सुन्दै हुनुहुन्छ
19: के
18: ई
19: ई बी
18: एस
20: किप्स 98.3 एफएम योर कम्पानियन
21: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle.

हजुर, ब्रेक पछि म युक्त यहाँलाई फेरि पनि स्वागत गर्दैछु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा. र यहाँहरू सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट किप्स यू कुल, किप्स यू लाइफ एन्ड किप्स यू इन्टरटेन्ड. अब चाहिँ साथीहरू, म युक्त यहाँहरूको लागि सिस्नुको अर्को एउटा फाइदा भन्न जाँदैछु. सिस्नुमा भिटामिन तथा खनिज तत्वहरू पोटासियम, क्याल्सियम र प्रोटिन प्रशस्त मात्रामा पाइने भएकोले यो शाकाहारीहरूको लागि उत्तम खाद्य पनि हो. सो यो एउटा सिस्नुको गुण मैले यहाँलाई भनिसके. फेरि पनि गीत नै सुनौ है त साथीहरू. अल राइट, अब भने हामी सुन्नेछौ गीत चिक्को गुन्यो तिमीले लगाउँदा. यो गीत चाहिँ मुभी सीमारेखाबाट रहेको छ. यस गीतमा भोकल्स रहेको छ रामकृष्ण ढकाल, संगीता राणा र लोहित खण्डको.

हजुर साथीहरू, हामी सुनिसक्यौं गीत चिक्कु गुन्यो, मुभी सीमारेखाबाट रहेको थियो यो गीत। अब चाहिँ फेरि पनि पालो भएको छ सिस्नुको अर्को एउटा फाइदा भन्ने। सिस्नुको मेहन्दी बनाएर केशमा लगाउँदा केश झर्नबाट रोक्छ भने केशको चाया पनि हट्छ। ओके, सो यो अर्को सिस्नुको फाइदा भइहाल्यो साथीहरू। अब चाहिँ हामी सुन्नेछौ गीत। गीतको बोल रहेको छ मोह मोह के थागे। यो गीत चाहिँ मुभी दम लगा के हैसाबाट रहेको छ। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ पपोन र मोनाली ठाकुर। म्युजिक अन्नु मल्लिकको रहेको छ, लिरिक्स रहेको छ वरुण ग्रोवरको।

गीत मोह मोह के थागे मुभी दम लगाके हैसाबाट। ओके साथीहरू, म यहाँलाई सिस्नुका केही फाइदाहरू भन्दैछु। सिस्नुको अर्को फाइदा रहेको छ, सिस्नु मानव स्वास्थ्यको लागि मात्र नभई जीव जन्तुका लागि पनि बहुउपयोगी छ। सिस्नुको मुन्टालाई दानाको रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अण्डा पार्ने, मासु स्वादिलो हुने अनुसन्धानले देखाएका छन्। सिस्नुलाई दानाको रूपमा खुवाइएको गाईको दूधको परिणाम र दूधमा चिलो पदार्थको मात्रा समेत उल्लेख्य वृद्धि हुने प्रमाणित भइसकेको छ। यो अर्को एउटा सिस्नुको फाइदा मैले यहाँलाई भनिसके र यो सँगसँगै अब हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेको छौँ। कार्यक्रमको समय लगभग सकिन आँटेको छ। साथीहरू, अब चाहिँ म यहाँको लागि कार्यक्रममा अब अन्तिम गीत राख्न चाहन्छु। अन्तिम गीत रहेको छ पर लैजाऊ फूलहरू। यो गीत चाहिँ गायक प्रेमदोज प्रधानको आवाजमा रहेको छ र यो गीत सँगसँगै अब मेरो पनि यहाँहरूसँग बिदा माग्ने बेला भइसकेको छ। कार्यक्रम कस्तो लाग्यो हामीलाई लेखेर पठाउनु होला हाम्रो फेसबुक पेजमा। फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/kipsfm। ओके, सो साथीहरू, यति भन्दै अब म पनि यहाँहरूसँग बिदा माग्न चाहन्छु। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: इले बिहानको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Bing, bing, bing, dum, dum.
7: Mix Max at 98.

0: Are you ready to turn up the volume and rock out like never before?
1: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
0: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
1: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
0: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
1: Radio station, Keeps FM 98.3 megahertz.
2: Wake me up when September ends.
3: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
4: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
3: on Kips 98.3 FM.
5: Engineer Shah, ghar banauna khojdai chu. Kunai eta ramro hola?
6: Aru hoina, ye AC light brick nai rojnus.
5: Kina, ye AC light brick nai?
6: Yo, halka majbut ra thulo aakar ko huncha, jasle kharcha ghataunchha. Nirman chito ra bhukamp jokhim kam garcha. Teti matra hoina, yesle ghar garmi ma chiso jaro ma nyano rakhcha.
5: Wah, maile khojeko jasto rahecha.
6: Strong light Smart AC Light Brick Factory Maliku Dhading. Phone 01-591-3596 98-012-35-444.
7: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
8: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
9: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 98511709 98511709
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
13: अब धन नाना मान्नुस ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नु होला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँ देखि
14: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
15: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Keeps most wanted. Keeps most wanted.
16: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
17: Mix Max at 98.3.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क.
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Raja Motiwa Motina Yewa Ni Pushi Changutu Kheli.
4: नेपाल भाषाया न्याय पुसिचौ मेत
5: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज.
6: नमस्कार अनि हार्दिक स्वागत छ. तपाईं सुन्दै हुनुहुन्छ किप्स 98.3
7: एफएम. हजुर नमस्ते अनि स्वागत छ. यो किप्स एफएम 98.3.
8: हजुर लप्पा अनि गनि नमस्कार किप्स 98.3 एफएम.
9: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा.
10: Mix Max at 98.

0: Life-changing quotes. डरपोक आफ्नो मृत्यु अगावै धेरै पटक मर्छ, तर बहादुरले मृत्युको स्वाद केवल एक पटक चाख्छ। यो भनाई हो विलियम शेक्सपियरको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time, Sunday 7 p.m, Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुक लागि
12: 01-42-35-888 98-12-35-888।
13: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko.
14: Nepali sangeetik kshetra ka geet sangeet ko saath ma ramaila segments haru karyakram.
0: Music Mazza.
14: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र KIPS 98.3 FM मा।

0: The Vine Sunday Hunsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बिहानको 9 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Kips most wanted.
8: नमस्कार नमस्कार, तपाईँलाई स्वागत छ किप्स मोस्ट वान्टेडमा. किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ. द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स इन टिम. कार्यक्रम किप्स मोस्ट वान्टेडमा 10 उत्कृष्ट नेपाली गीत सङ्गीतहरूको काउन्टडाउन सुनसक्नु हुनुहुन्छ. दुईवटा सेगमेन्टका गीतहरू सुनसक्नु हुन्छ, फ्ल्यास ब्याक एन्ड माइ चोइस सेगमेन्टका गीतहरू तपाईँले सुनसक्नु हुन्छ. म निजो छु तपाईँको साथमा. कार्यक्रम किप्स मोस्ट वान्टेडमा हामी पहिलो सङ्गतर्फ लाग्दैछौँ, जुन चाहिँ नम्बर 10 गीत रहेको छ र नम्बर 10 नम्बर 1 यात्रा सुरु भइसकेको छ. नम्बर 1 कुन गीत रहन सफल भएको छ त्यसको लागि सुन्नु पनि हुन्छ कार्यक्रम तपाईँहरूले पुरै 1 घन्टा. अहिले पनि चाहिँ नम्बर 10 लाग्यो. नम्बर 10 पागल पागल रहेको छ गीतको बोल, रिटन एन्ड कम्पोज बाई वाङदन शेर्पा एन्ड सुशान्त घिमिरे. भोकल रहेको छ वाङदन शेर्पा, सुशान्त घिमिरे एन्ड मिनिना राईको. मिक्स मास्टर भन्ने गरेका छन् शाश्वत श्रेष्ठले. नम्बर 10 सुन्छौ पागल पागल.
9: Kips most wanted number 10.

नम्बर 9 मा यो वीक रहेको छ इटरीको बजारमा बाई आनन्द कार्की एन्ड गंगा कडेल. लिरिक्स रहेको छ श्रीकृष्ण लुइटेलको, कम्पोजिसन रहेको छ लक्ष्मण शेषको, भने म्युजिक दिएका छन् अर्जुन कटुवालले, मिक्स मास्टर गरेका छन् पुखराज सोनकारले. सुन्छौ नम्बर 9 मा.

0: Please give me one kiss.
1: There's no chance, man.
2: Tere ko bajarama, o maya rak na kara.
3: अब नम्बर एटको पालो छ, नम्बर एटमा टुक्राएर मेरो माया गीतको बोलिरहेको छ मिना राईको आवाज छ, अनि लिरिक्स भनिरहेको छ सुजन कोइरालाको, म्युजिक दिएका छन् ऋषि निरोलाले, म्युजिक अरेन्जर रहेका छन् विशाल निरोला, मिक्स मास्टर पनि गरेका छन् कुमार राणाले। सुन्छ नम्बर एटमा टुक्राएर मेरो माया।
4: किड्स मस्ट वान्टेड नम्बर 8।

0: अब नम्बर सेभेनको पालो छ. नम्बर सेभेनमा सलला कर्णाली गाउँदैछन् प्रमोद खरेल. सपोर्टिङ भोकल रहेको छ सृष्टि बुडाको. लिरिक्स एन्ड म्युजिक रहेको छ सुरज थापाको भने म्युजिक अरेन्ज गरेका छन् प्रमोद एन्ड परम्परा एन्ड सुरज थापाले. चुन्छ नम्बर सेभेनमा सलला कर्णाली.
1: Gifts must wanted number 7.

0: 예쁘시 짱구 두께.
1: 네팔 भाषाय 네이부시 쫑미다.
2: 수태야 6:30 to 7 बजे तक. Station Kips FM 98.3 MHz.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भन्ज्याङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 to 2 मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
5: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
6: म्युजिक मज्जा
5: प्रत्येक मंगलबार बेलुकी 8 to 9 र प्रत्येक बिहीबार बिहान 7 to 8 मात्र किप्स 98.3 एफएम मा
7: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
9: सोमबारदेखि शुक्रबार बिहान 7 to 9 र बेलुका 5 to 7 अल्ट्रासाउन्ड र ओपीडी सेवा
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पाठिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको

0: छोडेर जानेलाई भइगो नि जाउँ तर के र जाने
1: किप्स अनप्लग्ड
0: मोडमा नै
1: नेपाली आर्टिस्ट सिंगर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनु होला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
1: इट्स मोस्ट वान्टेड
2: Welcome back after first commercial break. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड. किप्स मोस्ट वान्टेडमा हामीले सुनिसकेका छौँ नम्बर 7 सम्मका गीतहरू. काउन्टडाउन जारी रहेको छ र म निजो छु तपाईँको साथमा. नम्बर 6 तर्फ लागौ. नम्बर 6 मा यो बिग्रेको छ, आफ्नो बनाई लैजाओ, बाई सुमन सरगम एन्ड मिलिना राई. लिरिक्स एन्ड म्युजिक रहेको छ सन्तोष सुनारको. मिक्स मास्टर गरेका छन् रेशम गडलले. सुन्छौ नम्बर 6 मा आफ्नो बनाई लैजाओ.

0: हेर न एक महिनाको।
1: अब नम्बर फाइभको पालो छ। नम्बर फाइभमा के छ खबर? हिरोनी गाउँदैछन् चक्रबम एन्ड दीपिका बायम्बु मगर एन्ड सन्तोष परिया। लिरिक्स रहेको छ जयन्ती खाती एन्ड चक्रबमको, भने म्युजिक दिएका छन् चक्रबमले अनि अरेन्ज मिक्स मास्टर गरेका छन् एसबिएन किस्मतले। नम्बर फाइभमा सुन्छौँ के छ खबर हिरोनी।
2: किस्मत वान्टेड नम्बर फाइभ।

0: हजुर, अब नम्बर फोरको पालो छ। नम्बर फोरमा यो विक रहेको छ मनको कुरा बाई प्रवेश मानसाके एन्ड सिजसु श्रेष्ठ। कम्पोजिसन रहेको छ प्रवेश मानसाकेको, भने लिरिक्स रहेको छ दीपक विवश आँसुको। सुन्छौ नम्बर फोरमा मनको कुरा।
1: किड्स मस्ट वान्टेड नम्बर फोर।

0: हाम्रो पहिलो सेगमेन्टको पालो भइसकेको छ. फ्ल्यासब्याक सेगमेन्टको नाम, अनि मिगमा शेर्पाको आवाजमा सुन्छौँ गीत फ्ल्यासब्याक सेगमेन्टमा हुमरीमा.
1: फ्ल्यासब्याक

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev phoera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
3: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
4: Every Monday 5 p.m. and Friday 8 p.m.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591335996 98012345

0: Scusate, am nepalbarit sau de hazar banda bari hotspot hruma free internet cu mazalin hus.
1: Our life is always on the happening, kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: World's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
5: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
6: कलियुग टाइम्स एवरी डे 11 to 12

0: दोस्रो अनि अन्तिम व्यापारिक विराम पछि फेरि पनि स्वागत छ। स्टेशन किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ र म निज्जोल छु तपाईँको साथमा। र काउन्ट डाउन सो रहेको छ किप्स मोस्ट वान्टेड नेपाली पप गीतहरूको, नेपाली आधुनिक गीतहरू काउन्ट डाउन सो रहेको छ किप्स मोस्ट वान्टेड र जारी रहेको छ काउन्ट डाउन। नम्बर 10 नम्बर 4 गीत सुनिसक्नु भएको छ। अब चाहिँ नम्बर 3 पालो भइसकेको छ। नम्बर 3 यो विक रहेको छ माया छ मनमा छ भाई एसडी योगी एन्ड जसमा पुन लिरिक्स रहेको छ राम अभिरल विष्टको। म्युजिक डिरेक्टर रहेका छन् एसडी योगी, म्युजिक प्रड्युसर रहेका छन् रिकेश गुरुङ एन्ड मिक्स मास्टर गरेका छन् एसडी योगी। नम्बर 3 सुन्छौँ माया छ मनमा छ।
1: किप्स मोस्ट वान्टेड नम्बर 3।

अब नम्बर टू तर्फ लाग्यो. नम्बर टू मा यो विक रहेको छ धोका बाई एलिना चौहान. लिरिक्स रहेको छ विष्णु भण्डारीको. म्युजिक दिएका छन् सरोज पोखरेलले. म्युजिक अरेन्ज मिक्स मास्टर गरेका छन् दिवेश राईले. सुन्छ नम्बर टू मा धोका.

0: हजुर, हाम्रो दोस्रो सेगमेन्ट माई चोइसको पालो भइसकेको छ। अहिले भने माई चोइसमा आज मैले ल्याएको छु गीत पुष्पन प्रधानको आवाज रहेको गीत थामी देऊ।
1: माई चोइस।

0: Okay, now let's do a quick recap.
1: Are you ready?
2: Recap. Let's go.
0: Number 10 ma raheko cha Pagal Pagal by Wandan Sherpa and Sushant Khimire and Milna Rai. Number 9 ma raheko cha Itari ko Bazaar ma by Anand Garki and Ganga Karel. Number 8 ma raheko cha Tukra Aira Mero Maya by Milna Rai. Number 7 ma raheko cha Salala Karnali by Pramod Karel. Number 6 ma raheko cha Apno Banai Lai Jao by Suman Sargam and Milna Rai. Number 5 ma raheko cha Kecha Khabar Hironi by Chakrabam and Deepika Bayambu Magar and Kontus Pariyar. Number 4 ma raheko cha Manko Kura by Pravesh Bansake and Caesar Sushrasan. Number 3 ma raheko cha Maya Cha Manma Cha by SD Yogi and Risma Poon. Number 2 ma raheko cha Dhoka by Edna Johan. Okay, recap pani hamile garyau. Number 1 ko song pani reveal garne bela bhayeko cha ra yo week number 1 ko song bhanera raheko cha Malai Tanera Laijao by Melina Rai and Prajwal Karki. Lyrics and music raheko cha Milan Bhattarai ko. Arrange mix master gareka chan Divesh Rai le. यो गीत इन्जोय गर्नुहोला र यो गीतसँगै बिदा माग्नेसँग पनि भइसकेको छ. कार्यक्रम कस्तो लागेको छ सुझाव प्लिज हामीलाई दिनुहोला. फेसबुक पेज रहेको छ किप्स एफएम 90.3 मेगाहर्ज. टिकटक अनि इन्स्टामा पनि हामी भेट्न सक्नुहुन्छ किप्स एफएम 90.3 मेगाहर्ज हाम्रो आइडी रहेको छ. यति भन्दै म निजल पनि बिदा भयो. नमस्कार, ठिक बाई बाई. सुन्दै गर्नुहोला किप्स एफएम 90.3 यो कम्पनी.
2: किप्स मोस्ट वान्टेड नम्बर 1.

0: Life-changing quotes. कसैलाई हराउनु सजिलो हुन्छ तर कसैलाई जित्नु त्यो धेरै गाह्रो हुन्छ। यो भनाइ हो एपीजे अब्दुल कलामको।
1: नेपाली सुपरहिट्स।

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
6: म्युजिक मज्जा
5: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा।

0: स्वस्थ जीवन, सुखी जीवन। हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक, सधैं तपाईंसँग।
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
2: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
1: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ।

0: पक्काको फाइदा उठाउनुहोस्।
1: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
3: अरू होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
2: किन ए एसी लाइट ब्रिक नै?
3: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तो रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
5: You can dance.
6: You can sing. All you gotta do is
7: just tune in.
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.
10: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
0: कलियुग टाइम्स एवरी डे 11 टू 12

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: Are you ready for the big O?
1: This is In Box.

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: Luga logo. Gadi chadne thau samma jau. गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
5: के भो बोलादै के गुनगुनाइरहेको
4: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुहोस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलवार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
3: This is Kips 98.3 FM, your companion.
4: Are you ready for the big O?
1: This is Inbox.

0: Life-Changing Goats。जीवनको लम्बाई होइन गहिराई महत्व राख्दछ। यो भनाई हो राल्फ वाल्डो एमर्सनको।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएममा।
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टर का ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888।
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
13: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
14: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
14: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
15: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Keeps Most Wanted. Keeps Most Wanted.
16: हरेक शनिबार मध्याह बाह्र बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
17: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
18: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into weekly 10. Weekly 10.
19: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
18: on KIPS 98.3.

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Teri chap chap batti gaera hairani bhayo.
4: अब धन ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
7: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङ.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: Sunao lo yaad, sunao lo geet. Bollywood Golden Hits. Kips FM 98.3 MHz ma. आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईं के रेडियो कीप्स एफएम मा.
2: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरू.
3: 3 in 1.
4: Every Saturday 9 AM and Thursday 6 PM.
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
7: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
8: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
6: फोन नम्बर 4915 1 4915 1 9 8 5 1 1 7 0 9 3 9 9 8 5 1 1 7 0 9 3 9.
9: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन एटा राम्रो होला?
10: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
9: किन ए एसी लाइट ब्रिक नै?
10: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
9: वाह, मैले खोजेको जस्तै रहेछ.
10: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ. फोन 01-591-3596-9812-3544.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
15: भइगो नि जाऊ छोडेर जानेलाई, भइगो नि जाऊ तर्केर जाने.
16: किप्स अनप्लग्ड.
6: नेपाली आर्टिस्ट सिंगर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनु होला. हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे.

सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।

0: साथ नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्.
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड वेयर एभर यु आर.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला.
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Classic Hindi pop time. At Keeps FM 98.3.

Classic Hindi Pop Time at KIPS FM 98.3.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
1: Every Monday 5 p.m. and Friday 8 p.m.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: Teri chap chap batti gaera hoira nahi bhayo.
7: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
9: यु क्यान डान्स,
10: यु क्यान सिंग, ऑल यु गॉट टु डू इज
11: जस्ट ट्यून इन
3: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: Amilai Sunhos, www.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
6: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
7: Namaskar ani hardik swagat cha. Tapai sundai hununcha KIPS 98.3 FM.
8: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3।
9: नमस्कार किप्स 98.3 FM।
10: यो हो किप्स 98.3 FM तपाईसँगको सहयात्रा।
11: क्लासिक हिन्दी पप टाइम एट किप्स एफएम 98.3।

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khumar. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya intezaar.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुले
4: जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678

0: life-changing quotes.
1: हाम्रो सबैभन्दा ठूलो कमजोरी हार मान्नु हो। सफल हुने सबैभन्दा निश्चित तरिका भनेको फेरि एकपटक प्रयास गर्नु हो। यो भनाइ हो थोमस एडिसनको।
2: नेपाली साङ्गीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मजा म्युजिक
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: यु क्यान डान्स,
7: यु क्यान सिङ, ऑल यु गॉट टू डू इज
8: जस्ट ट्यून इन
2: Keeps FM 98.3 megahertz, your companion. The radio of new generation.
9: Amilai Sunnuhos, www.keepsfm.com marfat. Just tune in, radio naya generation ko.
10: Kyunki tum hi ho, ab tum hi ho.
11: Best romantic Hindi song.
12: Best romantic Hindi song.
13: Dil diyan galla karange naal naal.
11: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m.
14: Pehla nasha, pehla khuma.
11: Station Gifts FM 98.3 megahertz.
14: Naya pyar hai, naya intezaar.
15: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
16: भञ्जाङ चौतारी
15: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
6: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
5: किन ए एसी लाइट ब्रिक नै?
6: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
5: वाह, मैले खोजेको जस्तै रहेछ.
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ. फोन 01-591-3596 98-012-35-444.
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जिप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
9: बाबु, पानीको बिल तिरिदे ल.
10: ल तिरिदे.
11: बाबु, बत्तीको बिल तिरिदे आज.
10: ल ल तिरिदे.
9: दादा, इन्टरनेट को पनि लास दिनु है आज.
10: ल त्यो पनि तिरिदे.
9: तर सबै कुरा यति छिटै कसरी तिरिस?
10: किनकि मसँग हाम्रो पात्र छ.
11: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
10: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: Presque sa ta bene palvari so da hasar banda body hotspot ruma free internet ko mazalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
3: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
2: Swasth Jeevan Sukhi Jeevan Halesi Interventional Radiology IR Clinic Sadhai Tapai Sangha.
3: अब शल्यक्रिय बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
4: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
3: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस.

0: स्किन पार्टिकल स्तन र थायराइड को निशुल्क स्क्रीनिंग मौका को फायदा उठाउनु होस्।
1: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधा को लागि सम्झनुस हलेशी आईआर क्लिनिक नारायणटार काठमाडौं तपाईको स्वास्थ्य को सच्चा साथी।
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939।
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
3: अब धन नानमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँदेखि।
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: यू क्यान डान्स,
6: यू क्यान सिंग, ऑल यू गॉट टू डू इज
7: जस्ट ट्यून इन
6: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.

0: life-changing quotes. दुःखको भुलभुलैयाबाट बाहिर जाने एउटा मात्र सही तरिका क्षमा गर्नु हो। यो भनाइ हो जॉन ग्रीन को।
1: Weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
5: Amilai Sunhos, www.kipsfm.com. Just tune in, Radio Naya Generation Co.
6: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुबिसु, छिटो पनि सुरक्षित पनि।
13: थप जानकारी तथा बुकिङका लागि
14: 01-42-35-888 98-12-35-888।
15: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
16: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन ना नमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम सॉन्ग्स टाइमलाइनमा। म निजल छु तपाईँको साथमा। स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ। तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्नुको लागि kipsfm.com सुन्न सक्नुहुन्छ। त्यस्तै एप हाम्रो पात्रबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ र तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ kipsfm.com। र तपाईँले फलो गर्न सक्नुहुन्छ इन्स्टाग्राम, फेसबुक, टिकटकमा आइरहेको छ किप्स एफएम 98.3 मेगाहर्ट्ज कार्यक्रम सॉन्ग्स टाइम लाइन। यस्तो कार्यक्रम हो, तपाईँलाई चाहिँ विभिन्न बलिउडका सङ्ग्सहरू सुनाउने गर्दछौँ हामी। डिफ्रेन्ट टाइम लाइन्सको सङ्ग्सहरू तपाईँले इन्जोय गर्न सक्नुहुन्छ। केही सङ्ग्सका डिटेल्सहरू हामी कार्यक्रममा प्रस्तुत गर्दै जानेछौँ र म प्रस्तुता निजल तपाईँको साथमा रहनेछु अबको एक घन्टा। र बलिउडका सङ्ग्सहरू हामी सुनेछौँ र आज सङ्ग्स टाइम लाइन कार्यक्रममा चाहिँ 1990 का सङ्ग्सहरू हामी सुन्छौँ, बलिउडका सङ्ग्सहरू सुन्छौँ, सुपरहिट सङ्ग्सहरू सुन्छौँ र मेरो साथमा रहनुहोला, कार्यक्रममा एकदम रमाइलो हुनेछ। र अहिले भने चाहिँ हामी पहिलो सङ्गतर्फ लाग्दैछौँ जसको बारेमा भन्न चाहन्छु, जुन चाहिँ 1990 रिलिज भएको मुभीको गीत रहेको छ। 13 जुलाई 1990 जुरम मुभी रिलिज भएको थियो, डिरेक्टेड बाई महेश भट्ट। लिड एक्टर्स रहेका त्यसमा विनोद खन्ना, मीनाक्षी सशात्री एन्ड संगीता बिजलानी। अनि म्युजिक डिरेक्टर रहेका थिए फिल्मको राजेश रोशन। अनि एउटा ब्युटिफुल सङ्ग, निकै नै चर्चित, अहिले पनि एभरग्रिन सङ्गको रूपमा हामी लिन्छौँ गीत, तपाईँले पक्कै पनि गेस गरिसक्नु भएको छ, जब कोही बात बिगड जाए, जब कोही मुस्किल पर जाए, गीत रहेको छ। र कार्यक्रम सङ्ग टाइम लाइनमा यो पहिलो सङ्गको रूपमा प्ले गर्न चाहन्छु, जसका सिङ्गर्सहरू रहेका छन् कुमार सानु एन्ड साधना सरगम, जुरम मुभीबाट रहेको छ। र आज सङ्ग्स टाइम लाइन कार्यक्रममा हामी पहिलो सङ्गतर्फ लाग्दैछौँ, 1990 को सङ्ग जब कोही बात बिगड जाए।

श्रोता मित्र कार्यक्रम तपाई सुन्दै हुनुहुन्छ सङ्स टाइम लाइन किप्स एफएम 98.3 मेगाहर्ज को प्रस्तुति रहेको छ सङ्स टाइम लाइन र म निश्चल छु तपाईको साथमा र तपाईलाई ब्युटिफुल सङ्सहरु सुनाउने कार्यक्रम रहेको छ सङ्स टाइम लाइन हामीले भर्खरै सुनिसकेका छौँ जब कोही बात बिगर जाए ब्युटिफुल सङ रहेको थियो जुर्म मुभीबाट पक्कै पनि धेरै साथीहरूको यो फेभरेट सङ रहेको हुनुपर्छ र मेरो पनि वान अफ द फेभरेट सङ रहेको छ र कार्यक्रम सङ्स टाइम लाइनमा आज हामी इयर 1990 रिलिज भएका गीतहरू प्ले गर्दैछौँ फर्स्ट जनवरी 1990 31 डिसेम्बर 1990 गीतहरू हामी प्ले गर्छौँ ब्युटिफुल सङ्सहरू प्ले गर्छौँ र अहिले भने चाहिँ हामी अर्को मुभीको गीततर्फ लाग्दैछौँ गीत रहेको छ बागी मुभीको गीत रहेको छ र बागी मुभी वाज स्टार्ड बाई सलमान खान एन्ड नगमा सलमान खानको एकदमै इनिसियल फेजको मुभी थियो यो र डिरेक्टेड बाई दीपक शिवदर्शनी रहेका थिए र म्युजिक चाहिँ यो फिल्मको म्युजिक डिरेक्टर रहेका थिए आनन्द मिलिन अनि बागी मुभी रिलिज भएको थियो 31 डिसेम्बर 1990 र एउटा ब्युटिफुल सङ यो मुभीमा रहेको थियो र अभिजितको आवाजमा रहेको ब्युटिफुल सङ अहिले हामी कार्यक्रममा प्ले गर्दैछौँ एक चञ्चल सोख हसिना गीतको बोल रहेको छ ब्युटिफुल सङ रहेको छ बागी मुभीबाट

0: waves, FM 98.2 MHz, Jatunen.
1: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत
2: थ्री इन वन
3: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
4: इंजीनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
7: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
8: के भयो बोलादै के गुनगुनाइरहेको
7: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
8: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
7: यति सजिलै
8: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
13: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 PM and Wednesday 9 AM. Station Kips FM 98.3 MHz.
2: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
0: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM. Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
13: Every Monday 5 PM and Friday 8 PM.
2: KIPS 98.3 FM, your companion.
14: संगीतको यात्रामा स्वागत छ
15: कार्यक्रम सॉन्ग्स टाइमलाइन

सङ्ग्स टाइमलाइनमा म निचल छु तपाईँको साथमा कार्यक्रम सङ्ग्स टाइमलाइनमा तपाईँहरूले ब्युटिफुल सङ्ग्सहरू टाइमलाइनका बलिउड सङ्ग्सहरू इन्जोय गर्न सक्नुहुन्छ र कार्यक्रमलाई तपाईँलाई वर्ल्डलाई सुन्नुको लागि kipsfm.com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ, हाम्रो वेबसाइट kipsfm.com प्रयोग गर्न सक्नुहुन्छ। त्यस्तै हामीलाई फलो गर्नु होला इन्स्टाग्राम, फेसबुक, टिकटकमा, अनि हाम्रो आइडी रहेको छ kipsfm98.3 MHz। र कार्यक्रममा हामी ब्युटिफुल सङ्ग्सहरू प्ले गर्छौँ र सङ्ग्स टाइमलाइन प्रोग्रामको नाम रहेको छ र टाइमलाइनका गीतहरू हामी प्ले गर्छौँ। र आज इयर 1990 सङ्ग्सहरू म प्ले गर्दैछु र अगाडिको ब्रेक अगाडि तपाईँले चाहिँ दुईवटा सङ्ग सुनिसक्नु भएको छ। अब भने चाहिँ जुन 1990 रिलिज भएको मुभीको कुरा गर्न चाहन्छु, जुन चाहिँ सुपरहिट मुभी रहेको थियो दिल। यस दिल मुभीका गीतहरू पनि ब्युटिफुल सङ्ग्सहरू रहेका थिए यो फिल्ममा, र पक्कै पनि स्टारिङ गरेका थिए आमिर खान, माधुरी दीक्षित, अनुपम खेर एन्ड सईद जाफरीले। एन्ड 36th फिल्मफेयर अवार्डमा यो मुभीले 8 नोमिनेसन हासिल गर्न सफल भएको थियो। 8 क्याटेगोरीमा चाहिँ नोमिनेसन पाउन सफल भएको थियो, जसमा चाहिँ माधुरी दीक्षितले चाहिँ बेस्ट एक्ट्रेसको रूपमा चाहिँ अवार्ड जितेकी थिइन् 36th फिल्मफेयर अवार्ड्समा। र यो मुभी डिरेक्टेड बाई इन्दर कुमार। अहिले भने चाहिँ हामी यो मुभीको गीततर्फ लाग्न चाहन्छौँ। गीत भनिरहेको छ उदित नारायण अनि अनुराधा पौडवालको आवाजमा रहेको गीत मुझे नीद ना आए मुझे चैन ना आए। ब्युटिफुल सङ्ग रहेको छ, पक्कै पनि हामी धेरैजनाको फेभरेट सङ्ग हुनुपर्छ यो। अनि यो मुभीको म्युजिक डिरेक्टर भने रहेका छन् आनन्द मिलिन। सो इन्जोय दिस सङ्ग फ्रम द मुभी दिल।

हजुर, स्टेशन किप्स अफ फ्याम 98.3 मेगाहर्ट्ज यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ र म छु निजल तपाईँको साथमा. कार्यक्रम आइरहेको छ सङ्ग्स टाइम लाइन. हामी बलिउडका सङ्ग्सहरू सुन्ने गर्दछौँ यो कार्यक्रममा र किप्स अफ फ्याम 98.3 मेगाहर्ट्जको प्रस्तुति रहेको छ सङ्ग्स टाइम लाइन. इयर 1990मा रिलिज भएका हिट सङ्ग्सहरू, हिट मुभिजका इन्फर्मेसनहरू तपाईँले कार्यक्रममा पाउन सक्नुहुन्छ. र इयर 1990 भनेपछि आसिकी मुभी त छुट्ने कुरा नै भएन. त्यसमा स्टारिङ गरेका थिए राहुल रोय एन्ड अनु अग्रवालले, जुन चाहिँ रिलिज भएको थियो 23 जुलाई 1990. यो मुभी डिरेक्टेड बाई महेश भट्ट रहेको थियो भने रिटन बाई रबिन भट्ट एन्ड आकाश खुराना रहेको थियो. प्रोड्युस बाई गुलशन कुमार. अनि 36 फिल्म फेयर अवार्डमा यो मुभीमा दुईजना प्लेब्याक सिङ्गरले जितेका थिए फिल्म फेयर अवार्ड. बेस्ट फिमेल प्लेब्याक सिङ्गरमा अनुराधा पौडवालले जितेकी थिइन् फिमेल क्याटेगोरीमा बेस्ट प्लेब्याक सिङ्गरको अवार्ड. जुन चाहिँ गीत रहेको छ नजर के सामने. अनि बेस्ट मेल प्लेब्याक सिङ्गरमा कुमार सानुले जितेका थिए अब तेरे बिन गीतको लागि अवार्ड. यस, अहिले भने चाहिँ हामी अब एउटै गीत प्ले गर्नुपर्ने हुन्छ र अहिले भने चाहिँ म प्ले गर्न चाहन्छु कुमार सानुको आवाजमा अब तेरे बिन. बेस्ट म्युजिक डिरेक्टर को अवार्ड पनि जितेको थियो यो मुभीले. नदीम श्रवण म्युजिक डिरेक्टर रहेका थिए. ओके, अब भने चाहिँ हामी गीततर्फ लाग्छौँ. आशिकी मुभीको गीत अब तेरे बिन जिलेंगे हम.

0: इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
9: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
10: Join our community on Facebook for the latest updates and all the music you love.
9: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
11: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz. Classic Hindi pop time.
12: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
11: Classic Hindi pop time at KIPS FM 98.3.

0: Every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Keeps Most Wanted Keeps Most Wanted
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: यो हो Keeps 98.3 FM तपाई सँगको सहयात्रा
4: संगीतको यात्रामा स्वागत छ
5: कार्यक्रम सॉन्ग्स टाइमलाइन

सेकेन्ड एन्ड लास्ट कमर्सियल ब्रेक पछि फेरि पनि स्वागत छ स्टेशन. तपाईँ ट्युन इन गर्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज र म निजल आइसकेको छु तपाईँको साथमा र अहि गएको दुईवटा ब्रेकदेखि तपाईँको साथमा छु र कार्यक्रम सङ्ग्स टाइम लाइन सुन्दै हुनुहुन्छ. सङ्ग्स टाइम लाइनमा तपाईँले चाहिँ इन्जोय गर्न सक्नुहुन्छ विभिन्न टाइम लाइनका बलिउड सङ्ग्सहरू. हामी पुराना सङ्ग्सहरू सम्झिनेछौँ यो कार्यक्रममा र तपाईँकै फेभरेट सङ्ग्सहरूमा पढ्नेछ गीतहरू. पक्कै पनि एभरग्रिन सङ्ग्सहरू म ल्याउँछु यो कार्यक्रममा र यो 1990 बारेमा आज म कुरा गर्दैछु. र यो 1990 भनेपछि त आजका अर्जुन मुभी पनि हामीले छुटाउन मिल्दैन. आजका अर्जुन स्टारिङ अमिताभ बच्चन एन्ड जयाप्रदा एन्ड राधिका शरद कुमार. यो मुभी भने चाहिँ रिलिज भएको थियो 10 अगस्त 1990. डिरेक्टेड एन्ड प्रड्युस्ड बाई केसी भोकाडिया एन्ड रिटन बाई सन्तोष सरोज. म्युजिक यो मुभीमा दिएका थिए बप्पी ल्यारीले. र आजका अर्जुन मुभीबाट एउटा पपुलर सङ हामीले सुन्ने गरेका छौँ र गीतको बोल भनिरहेको छ गोरी है कलाइया. लता मङ्गेशकर अनि सबिर कुमारको आवाजमा रहेको गीत रहेको छ र यो गीत अब कार्यक्रम सङ्ग साइलेन्टमा हामी सुन्छौँ. किप्स एफएम 98.3 मेगाहर्ज सुन्दै गर्नुहोला.

हजुर श्रोता मित्र, कार्यक्रम सङ स्टाइल लाइनमा फेरि पनि स्वागत हुन चाहन्छु। र गोरी हेक्कलाई यहाँ गीत इन्जोय गर्नुभयो आजका अर्जुन मुभीबाट। र हामी 1990s सङ्ग्सहरू सुनिरहेका छौँ र स्पेसली इयर 1990 रिलिज भएका ब्युटिफुल सङ्गहरू सुनिरहेका छौँ कार्यक्रम सङ्ग्स टाइमलाइनमा। सङ्ग्स टाइमलाइनमा चाहिँ हामी विभिन्न टाइमलाइनमा रहेका ब्युटिफुल सङ्ग्सहरू, बलिउड सङ्ग्सहरू सुन्नेछौँ। र आज मैले इयर 1990 बारेमा कुरा गरेँ र गीतहरू पनि प्ले गरेँ। र अब भने चाहिँ अन्तिम सङ्गतर्फ लाग्नुपर्ने हुन्छ र आज कार्यक्रमको लागि निर्धारित समय पनि सकिन लागिसकेको छ। र अन्तिम सङ्गको रूपमा मैले लिएको छु 1990 रिलिज भएको मुभी रहेको छ थानेदार। थानेदार मुभी रिलिज भएको थियो 14 दिसम्बर 1990। स्टारिङ गरेका थिए जितेन्द्र, जयप्रदा, सञ्जय दत्त, आनन्द, माधुरी दीक्षित। डिरेक्टेड बाई राजन सिप्पी, रिटन बाई विनय शुक्ला र प्रड्युस भने गरेका थिए सञ्जय रोय एन्ड सुधीर रोयले। म्युजिक डिरेक्टर भने रहेका थिए यो मुभीको पप्पी लेरी। र एकदमै पपुलर सङ रहेको थियो यो मुभीबाट पनि एउटा चाहिँ सङ, एन्ड तमा तमा लोगे यो गीतको बोल रहेको छ। एन्ड अनुराधा पौडवाल एन्ड बप्पी लहरीको आवाजमा रहेको गीत, यो गीत निकै नै वान अफ द आइकोनिक सङ बनेको थियो 1990। र यो सङको बारेमा कुरा गर्नुपर्दा चाहिँ यो सङ वाज कोरियोग्राफ बाई भेटरन डान्स कोरियोग्राफर सरोज खान एन्ड पिक्चराइज अन सञ्जय दत्त एन्ड माधुरी दीक्षित रहेको थियो। यो डान्स चाहिँ इन्सपायर्ड बाई माइकल ज्याक्सन्स ब्याड। यस, अनि सञ्जय दत्तलाई चाहिँ यो गीत पर्फर्म गर्दाखेरि धेरै डिफिकल्टी भएको थियो डान्स मुभ्सहरूको लागि। र स्पेसली एउटा सिनमा चाहिँ चियर्ससँग चाहिँ उहाँले चाहिँ मुभ्सहरू गर्नुपर्ने थियो, त्यसको लागि चाहिँ वान मन्थको ट्रेनिङ नै लिनुपर्ने भएको थियो सञ्जय दत्तको लागि। र एकदमै च्यालेन्जिङ थियो। र पक्कै पनि तपाईँहरूले युट्युबमा यो सर्च गरेर हेर्न सक्नुहुन्छ तम्मा तम्मा लोगे। र यस, अनि यो गीत चाहिँ पटक पटक रिमेड पनि भइसकेको छ। र रिमेड भएको थियो 2017 बद्रीनाथ की दुलनिया मुभीको लागि रिमेड भएको थियो। र सिङ्गर रहेका थिए तनिष बाग्ची। अनि 2026 फिल्म धुरन्धर द रिभेन्जमा पनि शाश्वत सचदेवको आवाजमा रिमेड भइसकेको छ। ओके, र अहिले पनि हामी ओरिजिनल भर्जन नै सुन्छौँ कार्यक्रममा तम्मा तम्मा लोगे, अनुराधा पौडवाल एन्ड बप्पी लहरीको आवाजमा। र यो गीत इन्जोय गर्नुहोला। र यो गीतसँगै आजको कार्यक्रम सङ्ग्स टाइम लाइनबाट म निजल पनि बिदा माग्न चाहन्छु। र नेक्स्ट विक फेरि आउनेछु अर्को सङ्ग्स टाइम लाइनमा सङ्ग्सहरू लिएर। यस, र तिनजेलको लागि सुन्दै गर्नुहोला किप्स एफएम 98.3 MHz। आफ्नो फिडब्याक्सहरू हामीलाई पठाउनु नभुल्नुहोला। हाम्रो आइडी रहेको छ किप्स एफएम 98.3 MHz। यति भन्दै बिदा भए, नमस्कार, टेक केयर, बाई बाई।

0: FM 98.3 MHz. Contact 567-3114. 567-3114.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागी गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
2: Hollywood Times, every day, 11 to 12 p.m.

पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली सांगीतिक क्षेत्र का गीत संगीत को साथ में रमाइला सेगमेंट्स हरू कार्यक्रम
2: म्यूजिक मज़ा
1: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा
3: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
5: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 9851170939
9: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
10: Join our community on Facebook for the latest updates and all the music you love.
9: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
14: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
15: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
14: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
15: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
13: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888
16: You can dance.
17: You can sing. All you gotta do is
9: just tune in.
0: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.
18: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
18: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
18: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
19: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
20: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
12: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
2: द वीकली काउंटडाउन शो ऑफ टॉप 10 इंग्लिश नंबर्स विथ एक्सक्लूसिव सेगमेंट्स क्लासिक चॉइस इन्फो हाउस फ्रेश हिट्स एंड मेनी मोर डू ट्यून इन टू वीकली 10 वीकली 10
21: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
2: on KIPPS 98.3 FM.
22: Yoho KIPPS FM 98.3 MHz.
2: Bollywood Golden Hits.

0: FM 98.3 MHz.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 FM मा

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसंग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनु होला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: History of rock.
4: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
5: The radio station that keeps you cool, alive, and entertained. Keeps FM 98.3 MHz, your companion.
6: Bollywood Golden Hit.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 5 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Three in one.
7: From the movie, Anyai.

0: 101.3 FM.
1: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स. कीप्स FM 98.3 MHz मा.
2: दिल दीवाना, बिन सजना के.
1: आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स FM मा.
3: History of rock. Here I
4: am. Rock you like a hurricane. Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
5: Hazur, New Kathmandu Electric Electronics ma painchha motorcycle, scooter, car, van, jeep, pickup, hatti gadi, bus, truck, excavator, ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी.
6: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू. फोन नंबर 5302678 5302678. लोकेशन को लागी गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स.
7: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईंसँग.
8: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
9: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
8: खुसीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
10: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी.
8: फोन नम्बर 4910511 4910511 98511709 98511709
11: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला?
12: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
11: किन एएसी लाइट ब्रिक नै?
12: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
11: वाह मैले खोजेको जस्तो रहेछ.
12: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ. फोन 01-591-3596-98-512-35-444.
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स.
8: लिसन टू योर फेवरेट क्लासिक इंग्लिश सॉन्ग्स ओनली ऑन इंग्लिश रेट्रो नंबर्स. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Keeps FM 98.3 MHz.
13: Nepali Super Hits.

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev chhoera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भञ्जाङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा

0: 3 in 1
1: From the movie Apraad.

0: Life-Changing Quotes. एउटा राम्रो दिमाग र एउटा राम्रो मन संसारको प्रारम्भदेखि नै विजयी जोडी रहिआएको छ। यो भनाइ हो नेल्सन मण्डेलाको।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: You can dance.
4: You can sing. All you gotta do is...
5: Just tune in.
4: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.
6: Teri jhap jhap batti gaera hairani bhayo.
7: अब धन नाना मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। Just tune in, radio नया जेनेरेशन को।

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 6 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Keeps FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: Sheeps FM 98.3 MHz. Your companion.
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
4: अब धन्ना नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
6: Every Monday 5 p.m. and Friday 8 p.m.
7: Don't get me rock and roll.
8: History of rock.
9: Here I am. Rock you like a hurricane.
10: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.
11: Tapai sundai hununcha.
12: K
11: E
12: E
13: B S
14: Keeps 98.3 FM, your companion.
3: Kips FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: papai. Finalmente, ó. Keeps 98.3 FM.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: पुरै एक घंटा तीनवटा मुवीज का सुपरहिट गीतहरू
3: 3 in 1
4: Every Saturday 9 a.m. and Thursday 6 p.m.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114
7: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
8: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
9: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
10: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
9: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
11: हलिसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
9: फोन नम्बर 4910511 4910511
12: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
13: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
12: किन एएसी लाइट ब्रिक नै
13: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
12: वाह मैले खोजेको जस्तै रहेछ
13: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
14: You can dance.
15: You can sing. All you gotta do is
16: just tune in.
17: KIPS FM 98.3 MHz, your companion.
18: The radio of new generation.
19: Babu, pani ko bill tiri de lo.
20: La, tiri de.
21: Babu, batti ko bill tiri de aaja.
20: La, la, tiri de.
19: Dada, internet ko pani last dino hai aaja.
20: La. त्यो पनि तिर्दे
19: तर सबै कुरा यति छिटै कसरी तिरिस
20: किनकि मसँग हाम्रो पात्र छ
21: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
20: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र

0: एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: life-changing quotes. कडा परिश्रम गर्नुहोस्, दयालु रहनुहोस्, सबै चीज राम्रो हुँदै जानेछन्। यो भनाई हो कोनन ओब्रायनको।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा।
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
4: अब धन्ना नमान्नुहोस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
0: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888।
12: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरुखुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: साङ्गीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
7: म्युजिक मज्जा
6: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
8: Radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Keeps FM 98.3 megahertz. Just tune in.
9: This is English non-stop hits on Keeps 98.3 FM.
10: Too much. They tryna get me.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
4: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 98511709
5: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: क्लासिक हिन्दी पप टाइम

0: Life-Changing Quotes. मेरो सफलताको कारण यो हो कि न त मैले कहिल्यै बहाना बनाए न त मैले कहिल्यै अरूको बहाना सुने। यो भनाई हो फ्लोरेन्स नाइटिङ्गेलको।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
4: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: Keeps FM 98.3 megahertz, your companion. The radio of new generation.
9: Epson M-Series printers. Primarily for crisp, quality black and white prints at a cost of 25 paise per page. Up to 8,000 pages with initial ink. Consuming just 12 watts of power. 45 times lesser than laser printers. And a 1-year warranty or 50,000 prints.
10: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
0: Amilai Sunhos, www.keepsfm.com Marfot. Just tune in, Radio Naya Generation Ko.
11: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
11: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।

0: 98.3 megahertz, your companion.
1: Kids, time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion.
3: Kips 98.3 FM ma yoho. Music Mazza.
6: नमस्कार श्रोता मित्र, स्वागत छ कार्यक्रम म्युजिक मजामा. म्युजिक मजा कार्यक्रममा यहाँलाई थाहा नै होला, यहाँहरू सुन्न सक्नुहुन्छ पुरानो नयाँ सबै किसिमका रमाइला रमाइला नेपाली गीतहरू र साथसाथै हामीसँग यस कार्यक्रममा विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन कार्यक्रममा म राख्ने नै गर्दछु. तपाई अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड. तपाईँले हामीलाई संसारभर अनलाइन सुन्न सक्नुहुन्छ. हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ वा सुनि नै राख्नु भएको नै होला. म हुँ आरजे युक्ता र कार्यक्रमलाई अब म अगाडि बढाउन चाहन्छु आजको पहिलो गीतबाट. अब हामी सुन्नेछौँ गीत पशुपति. यो गीत मुभी हुरेबाट रहेको छ. यस गीतमा आवाज दिनुभएको छ जुमा लिम्बु र कालीप्रसाद बास्कोटाले. लिरिक्स कालीप्रसाद बास्कोटा र एक तारेको रहेको छ भने म्युजिक दिनुभएको छ कालीप्रसाद बास्कोटाले.

हजुर श्रोता मित्र, हामीले भर्खरै सुन्यौं गीत पशुपति फ्रम द मुभी हुर्रे। फेरि हामी अर्को एउटा रमाइलो गीत सुन्नेछौ। गीतको बोल रहेको छ भाइ भनेर गई। यस गीतमा भोकल्स रहेको छ सुरेश लामाको, निर्देशक हुनुहुन्छ दिग्गज थौराली र ध्रुव केसी, म्युजिक कम्पोजर अर्जुन पोखरेल हुनुहुन्छ भने अरेन्जिङ मिक्सिङ मास्टरिङ रहेको छ सुरेश लामाको।

रोयल श्रोता मित्र कार्यक्रममा हामीले भर्खरै सुन्यौं गीत भाइ भनेर गए सुरेश लामाको आवाजमा। अब यस कार्यक्रममा पालो भइसकेको छ हाम्रो सेगमेन्ट युट्युब धमाकाको। हजुर, युट्युब धमाकामा हामी सुन्ने गर्दछौ युट्युबमा धेरै धेरै भ्युज बटल्न सफल गीत। सो यस सेगमेन्टमा परेको छ गीत पागल पागल। यस गीतमा आवाज दिनुभएको छ वाङदेन शेर्पा र सुशान्त घिमिरेले। राइटर कम्पोजर हुनुहुन्छ वाङदेन शेर्पा र सुशान्त घिमिरे नै। यो गीतलाई मिक्सिङ मास्टरिङ गर्नुभएको छ शाश्वत श्रेष्ठले। अराइट श्रोता मित्र, यो गीत अब हामी सुन्नेछौँ र यो गीतपछि पालो हुनेछ एउटा छोटो ब्रेकको। ब्रेकपछि कार्यक्रम म्युजिकमा जम्मा म युक्ता पुनः उपस्थित हुनेछु र मसँग थुप्रै अरू पनि रमाइलो रमाइलो गीतहरू रहेका छन्। स्टेसन चेन्ज नगर्नुहोला।

0: Joho Kips FM 98.3 MHz.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 PM and Wednesday 9 AM. Station Kips FM 98.3 MHz.
2: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
7: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
6: किन एएसी लाइट ब्रिक नै?
7: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
6: वाह, मैले खोजेको जस्तो रहेछ.
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
13: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888, 98-012-35-888.
14: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
15: बाबु, पानीको बिल तिरिदे ल.
16: ल तिरिदे.
17: बाबु, बत्तीको बिल तिरिदे आज.
16: ल ल तिरिदे.
15: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
16: ल त्यो पनि तिरिदे.
15: तर सबै कुरा यति छिटै कसरी तिरिस?
16: किनकि मसँग हाम्रो पात्र छ.
17: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
16: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
18: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जिप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Keeps most wanted Keeps most wanted
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: टिप्स 98.3 FM मा यो हो म्यूजिक मजा म्यूजिक मजा
1: कार्यक्रम म्युजिक मजामा पुनः स्वागत छ म हुँ आरजे युक्ता तपाईँ सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 MHz हामीलाई अनलाइन सुन्न सक्नुहुन्छ वा सुन्दै हुनुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रोबाट कार्यक्रम म्युजिक मजामा हामी रमाइलो रमाइलो गीतहरू सुन्दैछौँ र साथसाथै विभिन्न सेगमेन्ट्सबाट पनि हामी गीतहरू सुन्दैछौँ र अब चाहिँ यस कार्यक्रममा पालो भइसकेको छ सेगमेन्ट के छ नयाँको
0: के छ नयाँ के छ नयाँ
1: श्रोता मित्र के छ नयाँ सेगमेन्टमा हामी सुन्ने गर्दछौ भर्खर रिलिज भएका नयाँ नयाँ गीतहरू अब यस सेगमेन्टको पहिलो गीत हामी सुन्नेछौँ पछ्याउँदै यस गीतको राइटर कम्पोजर पर्फर्मर हुनुहुन्छ त्रिशाला गुरुङ मास्टर गर्नुभएको छ र ज्ञान श्रेष्ठले

नोबेल श्रोता मित्र हामीले भर्खर सुन्यौं गीत पछ्याउँदै त्रिशाला गुरुङको आवाजमा फेरि पनि के छ नयाँ सेगमेन्टको अब हामी अर्को गीत सुन्नेछौ गीत रहेको छ फन पनि यस गीतको पर्फर्मर्स हुनुहुन्छ जय अथर र एकदेव लिम्बू प्रोड्युसिङ मिक्सिङ मास्टरिङ रहेको छ जय अथरको

हजुर श्रोता मित्र, हामीले भर्खरै केचो नयाँ सेगमेन्टको दोस्रो गीत सुनिसक्यौं फन फनी। फेरि अर्को यही सेगमेन्टको गीत अब हामी सुन्नेछौ। गीत रहेको छ साउनी। यस गीतको सिङ्गर्स हुनुहुन्छ उर्गेन दङ, फिमेल सिङ्गर, समीक्षा अधिकारी हुनुहुन्छ। लिरिक्स, म्युजिक कम्पोजिङ र अरेन्जिङ उर्गेन दङको नै रहेको छ। ऱ्यापिङ र कम्पोजिसन गर्नुभएको छ जिम्मी ग्याल्चेनले। मिक्सिङ र मास्टरिङ दिपेश प्रधानको रहेको छ।

श्रोता मित्र हामीले भर्खरै सुन्यौं गीत साउनी जिम्मी ग्याल्जेन उर्गेन दोङ र समीक्षा अधिकारीको आवाजमा. वेल, अब फेरि के छ नयाँ सेगमेन्टको हामी अर्को एउटा गीत सुन्नेछौ. गीत रहेको छ दैव. यो गीत गाउनु भएको छ अदृश्यले. वेल, यो गीत अब हामी सुन्नेछौ र यो गीत पछि म लिनेछु एउटा छोटो ब्रेक. ब्रेक पछि कार्यक्रम म्युजिक मजामा म फेरि पनि आउनेछु र मसँग अरू पनि गीतहरू रहेको छ जुन चाहिँ सुन्न बाँकी नै छ. स्टेशन गिफ्ट्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला.

0: पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
1: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
0: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 01-42-35-888 98-12-35-888
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: कार्यक्रम कलियुग टाइम
9: Hollywood Times, every day, 11 to 12 p.m.

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि।
7: थप जानकारी तथा बुकिङका लागि
8: 01-42-3888 98-12-35-888।
9: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
10: Join our community on Facebook for the latest updates and all the music you love.
9: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग
1: Gibbs 98.3 FM your companion
2: नेपाली पप फ्ल्याशब्याक

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

0: एक्सप्रेस को साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: व्हाट्स द सीक्रेट टु सक्सेस?
3: सिंपल, say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
5: भञ्जाङ चौतारी
4: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
6: नमस्कार अनि हार्दिक स्वागत छ, तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
7: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
8: नमस्कार किप्स 98.3 FM।
9: यो हो किप्स 98.3 FM, तपाईँसँगको सहयात्रा।
10: नेपाली पप फ्ल्यासब्याक

0: are listening to Keeps FM 98.3 MHz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्री।